0: और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1।
1: जब मिलती है लगन,
0: मेहनत,
1: कामयाबी और खुलूस,
0: तो बनती है
1: UCP की दुनिया।
0: आप सुन रहे हैं FM 92.6।
1: सुनते रहिए।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलाम वालेकुम सामईन, मैं हूं आपका होस्ट मोहम्मद इलियास अंसारी और प्रोग्राम हम कर रहे हैं FM 92.6 से। और आज हम जो आज गुफ्तगू करेंगे उसमें जो शुरका हैं और जिस मौजू पे हम बात करेंगे वो बहुत दिलचस्प मौजू है। हमारा आज का जो ये रेडियो शो है, हमारा ये जो आज का प्रोग्राम है, इसमें जो शुरका हैं पहले मैं उनका तारुफ करवा देता हूँ। डॉक्टर शाजिया हसन साहिबा हैं, फैकल्टी ऑफ ह्यूमैनिटीज़ एंड सोशल साइंसेज के डिपार्टमेंट साइकोलॉजी को हेड करती हैं। उनके हमरा तशरीफ़ फरमा हैं साइकोलॉजी डिपार्टमेंट से मिस नईमा सरफराज। और ये दोनों मेहमान हमारे बहुत दिलचस्प मेहमान आज जिस चीज़ पे गुफ्तगू करेंगे वो बुनियादी तौर पर एक आने वाली कॉन्फ्रेंस के बारे में है जो कि अक्टूबर 2025 के अंदर होने जा रही है। हम उसकी तारीखें भी इनसे पूछेंगे, बाकी चीज़ें भी पूछेंगे और आपको बताएंगे कि ये कॉन्फ्रेंसेस जो होती हैं वो महज गुफ्तंद नशिस्तंद बर्खास्तंद वाला मामला नहीं होता कि आए बैठे बातें की और चले गए, बल्कि इसके अंदर कुछ ना कुछ हम चीज़ निकालते हैं कॉन्फ्रेंस में, उसमें कुछ रिकमेंडेशंस देते हैं और फिर वो डिपेंड करता है उन पॉलिसी मेकर्स के ऊपर जिन्होंने इम्प्लीमेंट करना होता है। तो जो रिसर्चर्स का काम होता है वो अपना काम अपने लेवल का वो कर लेते हैं। तो अब सबसे पहले मैं दावत दूंगा डॉक्टर शाजिया हसन साहिबा को कि वो सबसे पहले इस कॉन्फ्रेंस की जो अहमियत है और तारुफ है वो ज़रा करवा देंगे। ये कॉन्फ्रेंस होने कब जा रही है, इसका मकसद क्या है? डॉक्टर साहब
3: बहुत शुक्रिया। डॉक्टर साहब बड़ा बड़ा अच्छा तारुफ कराया आपने और बड़े अच्छे तरीके से आपने हमारी कॉन्फ्रेंस का जो आगाज़ है जिसको हम एक अवेयरनेस के पॉइंट ऑफ व्यू से करना चाह रहे थे ये प्रोग्राम, तो आपने बड़े अच्छे अंदाज से इसका इंट्रोडक्शन कराया। मैं जो कॉन्फ्रेंस के बारे में बात करना चाहूँगी कि हम जो ये कॉन्फ्रेंस कराते हैं ये हम पिछले 2-3 साल से कॉन्फ्रेंसेस डिफरेंट करा रहे हैं और पहले हम 2 कॉन्फ्रेंसेस करा चुके हैं, उसके बाद अब ये 3rd कॉन्फ्रेंस है जो हमने शुरू की है। इस पे हमने काम करना शुरू किया हुआ है तकरीबन 1 साल से
2: जी।
3: और ये कॉन्फ्रेंस है मेंटल हेल्थ, ह्यूमन डिग्निटी और क्लाइमेट चेंज पे
2: जी। और वो क्लाइमेट चेंज जो जिससे अभी हम ताज़ा मुतासिर हो रहे हैं,
3: बिल्कुल जी, बिल्कुल
2: होते भी चले आए हैं
3: बेशक। इस वक्त हम हमारा पूरा मुल्क जो है वो बहुत ज़्यादा परेशान कुन हालात से दोचार है, ख़ास तौर पे पंजाब भी, सिंध भी और मुख्तलिफ इलाकों में जो इस वक्त क्लाइमेट चेंज की वजह से परेशानी है वो ख़ास तौर पे इंसानों को किस तरह से ज़हनी तौर पे मुतासर करती है, किस तरह से उन पे कुछ असरात ऐसे होते हैं कि जो उनकी डे टू डे लाइफ जो रोज़मर्रा की ज़िंदगी है उसमें क्या चेंजेस आ जाते हैं, किस तरह से वो महसूस करते हैं, किस तरह से वो रिएक्ट करते हैं। और ना सिर्फ ये कि उनके चैलेंजेस एनवायरनमेंट से रिलेटेड, फाइनेंशियल या उनकी जो कम्युनिटीज़ की रिलोकेशन है उसी से रिलेटेड होते हैं, बल्कि बहुत सारी चीज़ें जो वो ख़ुद महसूस कर रहे होते हैं उस पर बहुत कम बात होती है।
2: ऐसे ही।
3: और जो दूसरा इसका जो बड़ा इम्पॉर्टेंट टॉपिक है वो ह्यूमन डिग्निटी से रिलेटेड है
2: जी।
3: उस पर हम ये जो बात करना चाह रहे हैं कि इंसान की जो तौकीर है, जो इज्जत है
2: जी,
3: जो डिग्निटी है उसकी क्या अहमियत है और फिर इस डिग्निटी को हम कैसे रिलेट कर सकते हैं मेंटल हेल्थ के साथ कि वो हमारी कम्युनिटी जो मेंटल हेल्थ प्रॉब्लम्स के साथ है, जिनके ये प्रॉब्लम्स हैं, मसाइल हैं, उनको किस तरह ट्रीट किया जाना चाहिए, उनको किस तरह से अपॉर्चुनिटीज देनी चाहिए, किस तरह से पॉलिसी मेकिंग होनी चाहिए कि वो अपनी ज़िंदगी को इन मसाइल के साथ अच्छे तरीके से अपनी ज़िंदगी गुजार सके। तो इस कॉन्फ्रेंस का मकसद यही है कि ये जो 2 एरियाज़ हैं इसका किस तरह के असरात हैं इंसानी जहन पे और फिर उस इंसानी जहन पे जब असरात होंगे तो इंसानी माशरे पे क्या असरात होंगे, हमारा मुल्क जो है उस पे क्या इसके असरात होंगे और इसी तरह से जो पूरी दुनिया में इस वक्त चेंजेस आ रहे हैं, जिस तरह से बहुत सारे मुल्क और बहुत सारे माशरे वॉर को भी इस वक्त फेस کر رہے ہیں تو کس طرح سے اس میں ہیومن ڈگنیٹی
2: جیسے غزہ میں ہو رہا ہے جس طرح سے اور جگہوں پہ ہو رہا ہے
3: اور جگہوں پہ ہو رہا ہے
2: تو اس سے ظاہر انسانوں کے اوپر کیا ہولناک اثرات مرتب ہوتے ہیں.
3: بالکل, ظاہر ہے ان کی بنیادی ضروریات کو جب روکا جاتا ہے, جب وہ ان کی ایکسیس ٹو ریسورسز منیمائز ہو جاتی ہے, اور جب ان کو ایک بڑی ریسپیکٹ فل لائف سے ایک بہت ہی مشکل حالات میں رہنا پڑتا ہے, دونوں صورتوں میں, چاہے وہ موسمی تبدیلی ہو اور چاہے وہ وار یا ادر
2: جو قدرتی آفات ہوں یا انسان کی طرف سے خود مسلط کردہ اس طرح کے واقعات ہوں,
3: بے شک
2: ان دونوں صورتوں میں جو عام انسان متاثر ہوتے ہیں, تو یہ اس کے حوالے سے بنیادی طور پر کانفرنس ہوگی. اچھا, یہ ظاہر ہے کہ اس وقت جو عالمی صورتحال ہم دیکھ رہے ہیں, دنیا میں ہر طرف کیاوس کی کیفیت ہے, جنگیں ہیں, لڑائیاں ہیں, نیچرل کلائمیٹیز کے اندر یا کلائمیٹ چینج جس کو کہہ لیجیے, اس کے نتیجے میں ابھی ہم نے دیکھا کہ بہت سارے ممالک کے اندر بہت سارے نقصانات ہوئے ہیں.
3: جی,
2: اچھا, کہیں یہ زلزلے کی صورت میں, کہیں یہ سیلاب کی صورت میں, وہ نیچرل کلائمیٹ ہی ہے زلزلہ, وہ اس کا کلائمیٹ چینج کے ساتھ اس طرح سے ڈائریکٹلی شاید کوئی لنک نہیں ہے, لیکن بہرحال ہمارے ریجن میں ہی ہم نے دیکھا کہ بہت زیادہ اس چیز کا جو ہے وہ نقصان ہوا ہے. تو یعنی یہ ظاہر ہے کہ اس سارے تناظر کے اندر یہ آنے والی کانفرنس جو اکتوبر میں ہو رہی ہے, اکتوبر کی کون سی تاریخیں اس کے لیے آپ نے رکھی ہیں کانفرنس کی؟
4: جی سر, ہماری جو کانفرنس ہے وہ 29 اور 30 اکتوبر کو ہو رہی ہے. اس سے پہلے دو دن کے ایک اور ایونٹس ہیں جن کو ہم نے ڈگنی لاکس کا نام دیا ہے. اس کے لیے ہماری ایک انٹرنیشنل اسپیکر ہیں, ڈاکٹر ایولین لنڈنر.
2: یہ وہی ہیں جو ناروے سے تھیں,
4: جی,
2: اور پہلے بھی یہاں پر آئی تھیں.
4: بالکل سر, جو جنوری میں ہمارے پاس آئی تھیں, اور تب بھی انہوں نے ایک سیریز آف لیکچرز یہی والے کروائے تھے. اسی کی کنٹینیویشن ہے, دو دن کے وہ ہیں, اور اس کے بعد ہماری کانفرنس شروع ہوگی جس کا وہ ایک بہت امپورٹنٹ پارٹ بھی ہیں. وہ ایک آرگنائزیشن چلاتی ہیں ہیومن ڈی ایچ ایس کے نام سے, اور وہ یونیورسٹی آف اوسلو سے بھی ایسوسیئیٹڈ ہیں. ہاں جی,
2: ٹھیک ہے. مس نیما, یہ سب کچھ آپ نے بتایا ہے, اس کا بہت شکریہ. تو یہ جو آپ کی کانفرنس سے پہلے اکتوبر کے اندر ہی دو دن کی آپ نے بتایا کہ ایکٹیویٹیز چلیں گی, وہ سرگرمیاں, وہ ایکٹیویٹیز کیا ہوں گی؟
4: جی سر, ان کو ہم نام دیتے ہیں ڈگنی لاکس کا, اور بیسیکلی اس کا مقصد یہ ہے کہ وہ ایک گروپ ایکٹیویٹی ہوتی ہے جس میں اسٹوڈنٹس ہوتے ہیں ڈفرینٹ کلاسز کے, آپ کہہ لیں, یوزلی ہم اس میں ایم ایس لیول کے اسٹوڈنٹس ہی لیتے ہیں
2: جو ہمارے یہاں سائیکالوجی ڈپارٹمنٹ میں جو زیر تعلیم طلبہ و طالبات ہیں ایم ایس لیول کے, وہ اس میں پارٹیسپیٹ کرتے ہیں,
4: وہ اس کا حصہ ہوں گے, اور وہ ایک گروپ ایکٹیویٹی ہوتی ہے جس میں وہ ہیومن ڈگنیٹی پہ بات کرتی ہیں کہ
2: اچھا یہ وہ ڈگنیٹی سے ڈگنی لا آپ کہہ رہی ہیں؟
4: ایگزیکٹلی, بالکل ایسا ہی ہے, ڈگنیٹی ڈائیلاگ, سو اس کو کمبائن کر کے انہوں نے اس کا نام رکھا ہے ڈگنی لاگ.
2: ڈگنی لاگ,
4: جی,
2: اوکے,
4: جی. سو اس میں وہ ڈگنیٹی کی بات کرتی ہیں, کیونکہ ہمارے یہاں پہ جس طرح کے مسائل ہمارے بچوں کو جن کا سامنا ہے وین اٹ کمس ٹو ہیومن ڈگنیٹی اینڈ آلسو ہیومیلیشن, یہ دو اسپیکٹس ہیں اس کے, تو وہ اس پہ بات کرتی ہیں, جیسے جینڈر بیسڈ ڈفرینسز ہم فیس کر رہے ہوتے ہیں آل اوور دا ورلڈ,
2: ریشل بیسڈ ہو سکتے ہیں, ریشل
4: ہیں, کچھ اور جو مارجنلائزڈ کمیونٹیز ہیں
2: ان کے ساتھ,
4: جو ان جن کو جو بیسک ضرورتیں زندگی کی نہیں مل رہی جو ان کو ملنی چاہیے, سو وہ اس پہ بات کرتی ہیں. اینڈ آل اوور دا ورلڈ وہ ڈگنی لاگس کنڈکٹ کرتی ہیں, اینڈ دین وہ اس ڈیٹا کو کمبائن کر کے اس کو پریزنٹ کرتی ہیں. دیٹس ہاؤ دا ہول کانسیپٹ ورکس.
2: جی ٹھیک ہے, تو مس نعیمہ سے جاری گفتگو اور ڈاکٹر شازیہ صاحبہ سے جاری گفتگو کو ہم انشاءاللہ ابھی کنٹینیو کریں گے. اب وقت ہوا ایک بریک کا, ایک مختصر سے وقفے کے بعد ہم دوبارہ ملیں گے, ہمارے ساتھ رہیے گا اور ہم اپنے سلسلے کو آگے بڑھائیں گے.

0: आप सुन रहे हैं यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब FM 92.6 UCB की दुनिया।
1: वेलकम बैक सामाइन, FM 92.6 पे आपको हम वेलकम करते हैं। हमारे प्रोग्राम का सिलसिला अब फिर जारी हो रहा है दोबारा वक्फे के बाद। तो हमारी जो कॉन्फ्रेंस थी उस कॉन्फ्रेंस के हवाले से हम बात कर रहे थे। डॉक्टर शाजिया हमारे साथ मौजूद हैं, हेड ऑफ़ द डिपार्टमेंट है साइकोलॉजी डिपार्टमेंट UCP में यहाँ। तो मैं डॉक्टर साहब, आपने जो थीम बनाई है कॉन्फ्रेंस की, उसमें आपने जो है वो जो जहनी सेहत है और उसका इंसानी वक़ार के साथ ताल्लुक़ है, मेंटल हेल्थ और उसका ह्यूमन डिग्निटी के साथ जो रिलेशनशिप है, जरा थोड़ा सा इसको एक लेमैन के लिए, एक आम शख्स के लिए जरा बयान कीजिएगा ताकि वो समझ सके कि ये क्या है चीज़, ये ज़हनी सेहत और इंसानी वक़ार, उसको जरा थोड़ा सा ये चीज़ें रिलेट करने में दुश्वारी होती है, जरा इसकी वजाहत कीजिएगा।
2: जी डॉक्टर साहब, ज़हनी सेहत को जब हम इंसानी वक़ार या हम डिग्निटी के साथ रिलेट करते हैं तो इंसान की जो वकार है, मेरा ख्याल है वो दुनिया में बड़ी इम्पॉर्टेंट एक फैक्टर है हमारी एग्जिस्टेंस के लिए। हमारे जो वजूद है उसके लिए हमारे वकार की बहुत अहमियत है। हमें लोग कैसे देखते हैं, हमें लोग कैसे ट्रीट करते हैं, हमारे साथ कैसा रवैया रखते हैं, ये बड़ा इंसानों के लिए इम्पॉर्टेंट होता है। और इंसानों का लफ्ज़ मैं इसलिए इस्तेमाल कर रही हूँ कि ये एक छोटे बच्चे से ले कर एक बुजुर्ग इंसान जो है, ये जो ह्यूमन डेवलपमेंट के सारे फेजेस हैं जिसमें हम एक बिल्कुल जो छोटा बच्चा है जो 5 साल तक की उम्र का है, फिर एक 12 साल तक की उम्र का है, फिर एक टीनेजर है जो 18 साल की उम्र का है, फिर उसके बाद एक 25 से 30 साल 35 साल का एक एडल्ट है, फिर मिडल एडल्टहुड है, फिर ओल्ड एज है। हर उम्र की अपनी इज्जत की तौकीर की रिक्वायरमेंट्स होती है,
1: प्रोटोकॉल है
2: और डेवलपमेंट का हिस्सा भी है
1: जी।
2: क्योंकि यही जो इज्जत है, यही जो तौकीर है, यही जो डिग्निटी है, ये हमारे सेल्फ को डेवलप करती है। हम अपने बारे में क्या सोचते हैं और हम अपने आप को क्या समझते हैं, ये हमें माहौल भी बताता है और हम खुद भी उसको एवेलुएट कर रहे होते हैं। और वक्तन फवक्तन जो फीडबैक हमें लोगों की तरफ से मिल रहा होता है वो या तो हमारे कॉन्फिडेंस और सेल्फ इस्टीम को बढ़ाता चला जाता है या फिर वो हमारे सेल्फ इस्टीम और कॉन्फिडेंस को कम करता चला जाता है।
1: इकबाल ने इसको कहा है ना कि खुदी को कर बुलंद इतना कि हर तकदीर से पहले खुदा बंदे से खुद पूछे बता तेरी रजा क्या। यानी सेल्फ एस्टीम में अपने आप को इस तरह से लेके चलें कि अल्लाह ताला भी आपको पसंद करे,
2: पसंद करे। और सेल्फ एस्टीम डेवलप करने वाले लोग जो हमारे इर्द गिर्द हैं वो सारे वो अफराद हैं जो हमारी फैमिली का हिस्सा हैं, जो हमारे उस्ताद हैं, जो हमारे दोस्त हैं, जो हमारे प्रोफेशनल कोलीग्स हैं, जो हमारी लीडरशिप है और जो हमारी कम्युनिटी है ओवरऑल, ये सारे लोग कॉन्ट्रीब्यूट कर रहे होते हैं ह्यूमन डिग्निटी की तरफ कि वो किस तरह से इंसानों को ट्रीट करते हैं।
1: बिल्कुल ठीक।
2: इंसानों को हम किस तरह से सोचते हैं कि इंसानियत की, हम कहते हैं कि इंसानियत की मेराज ही यही है कि हम इंसानों के हकूक भी पूरे करें और इंसानों को अच्छे तरीके से डील करें।
1: बिल्कुल ठीक।
2: तो ये एक बहुत बड़ा फैक्टर है जो आजकल हम देखते हैं कि आइसोलेशन की तरफ बहुत जा रही है यूथ
1: जी।
2: बहुत अलग थलग होना शुरू हो गए हैं। तो वो जो कनेक्शंस थे, अटैचमेंट्स थी जिससे हम वो डिग्निटी फील करते थे
1: और डिसअपीयर हो रही है,
2: वो डिसअपीयर हो रही है। दूसरा जो इसमें एक इम्पॉर्टेंट फैक्टर है वो ये है कि जो मार्जिनलाइज्ड कम्युनिटीज हैं, क्योंकि इस वक्त
1: जैसे तौर पे कमजोर लोग हैं,
2: अब इसमें बहुत सारे तबकात आ जाते हैं। जैसे हम कहते हैं कि अभी हम जब डिग्निटी की बात करते हैं तो उसमें हम ये कहते हैं कि बहुत सारी मार्जिनलाइज्ड कम्युनिटीज हैं और उसमें जो कम्युनिटी हम डील करते हैं वो मेंटल हेल्थ प्रॉब्लम्स के साथ है। अब क्या उनको डिग्निफाइड वे में मुआशरा ट्रीट कर रहा है? क्या ये एक फैक्टर नहीं है कि हम अगर किसी के घर के अंदर कोई ज़हनी मरीज हो तो वहाँ जाना, उन लोगों के साथ उठना बैठना, उन लोगों के साथ रिश्तेदारी करना, क्या ये सारी चीज़ें हम क्वेश्चन नहीं करते कि हम इस फैमिली के साथ अपना ताल्लुक रखें या ना रखें? फिर जहाँ पे उन लोगों को ट्रीटमेंट दिया जाता है और क्या फैमिलीज उन पे इन्वेस्ट करने पे तैयार हैं कि दे हैव देयर राइट टू बी ट्रीटेड, जैसे बाकी ज़हनी अमराज के अलावा बीमारियाँ हैं उनके इलाज कराया जाता है, تو ڈگنیفائیڈ وے میں مینٹل ہیلتھ پرابلمس کو کیوں نہیں کروایا جاتا ٹریٹ, اس کو کیوں چھپایا جاتا ہے؟ اور پھر تیسرا, جو ٹریٹمنٹ ہمارے پاس اویلیبل ہے اس میں اتنے کم لوگ ہیں ہمارے پاس اس وقت کہ آل اوور دا کنٹری اگر ہم کیلکولیشنز دیکھیں تو وہ اتنی منیمل ہیں کہ وہ ہر پرسن کی ایکسیس ٹو مینٹل ہیلتھ پروفیشنل ہے ہی نہیں, نہ ہونے کے برابر ہے. تو ہمارے لیے یہ بڑا امپورٹنٹ ہے کہ وہ ڈگنیٹی اور پھر ٹریٹمنٹ میتھڈس جو یوز کیے جا رہے ہیں, جو ٹریٹمنٹ سینٹرز بنائے جا رہے ہیں, کیا اس میں کوئی ایتھکس, کوئی کوڈ آف کنڈکٹ جو ہے اس کو فالو کیا جا رہا ہے؟ کیونکہ یہ لوگ اپنی ذہنی طور پہ اپنی ریالٹی کو تو پہچان نہیں پا رہے ہوتے, انہیں تو احساس ہی نہیں ہوتا کہ ان کے ارد گرد کیا ہو رہا ہے, تو ان کو کیسے ٹریٹ کیا جاتا ہے؟ جیسے چھوٹے بچے ہیں جن کے ذہنی مسائل ہوتے ہیں جو کہ انٹلیکچولی ڈسیبل, یا ہم جن کو ڈفرینٹلی ایبلڈ بچے کہتے ہیں, تو ان کو تو پتہ ہی نہیں ہے. تو آپ نے کچھ واقعات سنے ہوں گے کہ جس میں دوسرا کوئی بھی ایک نارمل انسان جو وہاں پہ امپلائی ہے وہ ان کو مس ٹریٹ کر رہا ہے, ان کو مار رہا ہے, اور ساتھ وہ ایک جملہ استعمال کرتا ہے جس نے میرے دل پہ تو بہت اثر کیا, مجھے نہیں پتا کہ دوسرے لوگوں کو کیسے افیکٹ کیا ہوگا, کہ تم تو سن اور بول نہیں سکتے, آپ اپنے باپ کو جا کے کیا بتاؤ گے؟ تو یہ جو تکلیف ہے, یہ جو ڈگنیٹی ہم نہیں دے پا رہے, تو ہمیں ہر لیول پہ ٹریننگ کرنے کی ضرورت ہے. وہ جو بہت لوئر لیول پہ بھی ایک پرسن ان لوگوں کے ساتھ ڈیل کر رہا ہے, جو ہمارے ریسرچرز ہیں, جو ہمارے اسٹوڈنٹس ہیں, جو ہمارے پروفیشنلز ہیں, کہ پالیسی لیول پہ بھی چینجز آنی چاہیے, ٹریننگز بھی ہونی چاہیے, اویئرنیس بھی ہونی چاہیے. تو ڈگنیٹی کو اس پوائنٹ آف ویو سے ہم اس کانفرنس میں ایڈریس کرنا چاہتے ہیں.
3: میں ایک چیز ایڈ کرنا چاہوں گی, جیسے میڈم نے بات کی, جب ہم فیملیز کی بھی بات کرتے ہیں نا, خاص طور پہ جب ہم اسپیشل نیڈس, چلڈرن وتھ اسپیشل نیڈس کی بات کرتے ہیں, تو میری کچھ ریسرچز بھی کیونکہ اس پہ ہیں, تو ہم جب مدرس سے بات کرتے ہیں تو میجورٹی آف دا مدرس جو انہوں نے رپورٹ کیا, جو لیولز ان میں بہت زیادہ ہائی تھے, ڈپریشن بہت زیادہ تھا, سوشل آئسولیشن اور سوشل ریجیکشن بہت زیادہ تھی. اور سوشل آئسولیشن اور سوشل ریجیکشن کا مطلب یہ تھا کہ لوگوں نے ان کو اپنے گھر بلانا چھوڑ دیا, کیونکہ آپ کا بچہ تو بہت شرارتیں کرتا ہے, وہ ہمارے گھر آتا ہے تو ہمارا تو پورا گھر ہل جاتا ہے, تو آئی ایم سوری ہم آپ کو بلا نہیں سکتے, اور یہ ان کو کہا جاتا تھا.
1: بات سنتے تو یہ نا کہ کہہ دیا گیا ہے, اچھا بہت ساری صورتیں ایسی نہیں کہا ہی نہیں جاتا, لیکن وہ ایک خاموش سگنل ہوتا ہے, آپ سمجھ جاتے ہیں پہلا تو آنا جانا تھا.
3: تو وہ جو سوشل ریجیکشن والا اسپیکٹ ہے وہ بہت ڈیپلی انہوں نے محسوس کیا اور اس کو رپورٹ بھی کیا.
1: صحیح.
3: اور وہاں پہ آپ دیکھیں کہ ان کی مینٹل ہیلتھ کتنی ڈسٹرب ہو گئی.
1: یقینا. اچھا مس نیما, آپ یہ بتائیے گا کہ اس مینٹل ہیلتھ کا, ذہنی صحت کا کلائمیٹ چینج کے ساتھ, موسمی تبدیلیوں کے ساتھ کیسے لنک ہے؟ چلیں یہ باقی چیزیں تو ہمیں سمجھ میں آتی ہیں, یہ سوشل آئسولیشن کی بات کی, سوشل ریجیکشن کی آپ نے بات کی, اور ایک شخص جو ہے وہ بیچارہ بول نہیں سکتا اور سن نہیں سکتا, اور اس کے اوپر تشدد کیا جائے, پھر اس کو یہ کہا جائے کہ بھی تم کیسے بتاؤ گے وغیرہ وغیرہ وغیرہ, چاہے وہ اشاروں سے بتایا جائے, اگر وہ سن سکتا ہے تو چلے, وہ بول نہیں رہا ہے تو اس کو بتایا جائے, تو یہ واقعی کسی انسان کی بے بسی کا بہت بڑا مذاق اڑانے کے مترادف ہے, اور تکلیف تو پہنچائی جا رہی ہے.
2: اور اسی کو ڈاکٹر صاحب ہم ہیومیلیشن,
1: جی بالکل ہیومیلیشن, بالکل
2: اسی کو ہم ہیومیلیشن کہتے ہیں.
1: تو مس نیما, آپ یہ بتائیے گا کہ اب اس کو کلائمیٹ چینج کے ساتھ آپ کس طریقے سے زبردستی ملا رہے ہیں؟ میں یہ سمجھ رہا ہوں کہ آپ زبردستی ملا رہے ہیں, جب تک آپ مجھے بتائیں کہ انتظار نہیں ہوگی, مجھے لگ رہا ہے زبردستی ملا رہے ہیں آپ.
3: بالکل سر, میں آپ کو کچھ اس کو ایکسپلین کرتی ہوں. ابھی کچھ ہی میرا خیال ہفتوں کی بات ہے, اسموگ آنے والی ہے لاہور میں.
1: جی بالکل.
3: اور ہماری کچھ اگین ریسرچز ہیں اس کے اوپر بھی, کیسے اسموگ نے افیکٹ کیا ہے لوگوں کی فیملی لائف کو, بچوں کو اور ان کی مدرس کو اور ایون فادرس کو بھی. اب اس کی وجہ کیا ہے؟ کیونکہ اسموگ ہے تو یو آر اسٹیئنگ ایٹ ہوم موسٹ آف دا ٹائم, اور آپ کی پوری روٹین جو ہے وہ بھی افیکٹ ہو رہی ہے, آپ کام پہ نہیں جا رہے, آپ اسکول نہیں جا رہے. سو اس دوران اٹ ہیز بین رپورٹڈ کہ وہ جو کچھ آپ کہہ لیں جو فیملی کانفلکٹس ہیں یا ایون ڈومیسٹک وائلنس, اٹ ہیز سیڈ ٹو بی انکریز ڈیورنگ دیٹ ٹائم, وچ از الارمنگ فار اس, کیونکہ آپ فرسٹریٹڈ زیادہ ہیں نا, آپ کا کام ختم ہو رہا ہے, آپ کام پہ نہیں جا رہے, آپ گھر رہ رہے ہیں, اور وہ آپ کے اندر ایک بلڈ اپ اگریشن لا رہا ہے, اور وہ اگریشن پھر ایک ایسی طرح سے نکل رہا ہے جس طرح سے نہیں نکلنا
1: چاہیے. یعنی پہلے اگر آپ آفس میں تھے, ایسے لوگ جو فرسٹریشن کا شکار ہیں وہ اپنے سبارڈینیٹس کے ساتھ برا رویہ اختیار کرتے ہیں, اب چونکہ وہاں چھٹی ہے اب وہ فرسٹریشن گھر پہ نکل رہی ہے بچوں پہ.
3: اور سے دوسری یہ بھی بات ہے کہ چھٹی ہے, کئی لوگوں کا کام ایسا ہے نا کہ آپ روز جا رہے ہیں, آپ روز کام کر رہے ہیں, اینڈ یو آر ارننگ سم تھنگ آؤٹ آف اٹ, اینڈ وین یو آر ناٹ گوئنگ ایوری ڈے تو یو آر اسٹیئنگ ہوم, اور وہ آپ کو اور زیادہ فرسٹریٹ کر رہا ہے
1: کہ آپ کما نہیں رہے, گھر کا خرچہ کیسے چلے گا.
2: میں بھی اس میں کچھ ایڈ کرنا چاہوں گی سر.
1: ڈاکٹر صاحب ابھی اس گفتگو کو ابھی لیتے ہیں, ایک بریک کا وقت ہو گیا ہے, تو اس بریک کے بعد ہم اس بڑی پروڈکٹیو اور نالجیبل جو ڈسکشن ہے اس کو جاری رکھیں گے. سامعین ہمارے ساتھ رہیے گا, ہم ابھی کچھ دیر بعد وقفے کے بعد آپ سے ملتے ہیں اور اس سلسلے کو آگے بڑھاتے ہیں.

0: سامعین، یونیورسٹی آف سینٹرل پنجاب ایف ایم 92.6 پر اب آپ سنیں گے ڈاکومنٹری سائبر کرائم۔
1: انفارمیشن ٹیکنالوجی عالمی سطح پر معاشرے اور معیشت کا لازمی جز بن گئی ہے۔ ہم انفارمیشن ٹیکنالوجی، کمپیوٹر اور اس کے ساتھ ساتھ عالمی نیٹ ورک پر انحصار کر رہے ہیں۔ دنیا کا نیٹ ورک جسے سائبر سپیس کہا گیا ہے، اس کی کوئی حد نہیں۔ سوشل میڈیا جہاں مؤثر ثابت ہو رہا ہے، وہاں اس کا غلط استعمال بھی نقصان پہنچا رہا ہے۔ سوشل میڈیا، خاص طور پر فرینڈلی یوزر ایپ جیسے کہ فیس بک پر جعلی اکاؤنٹس کی بھرمار ہے۔ 80% عوام فیس بک کے ذریعے سائبر کرائم کا نشانہ بنتی ہے۔ کہنے کو تو سوشل میڈیا ہم محبت اور امن و امان کے فروغ کا ذریعہ بناتے ہیں، مگر یہ سوشل ایپس نے سیاست، معاشرت اور دین کسی کو نہیں بخشا۔ سوشل میڈیا پر ایسی سرگرمیاں بھی عروج پر ہیں جو معاشرے کے مختلف طبقات اور مکاتب فکر میں ایک دوسرے کے خلاف نفرت اور برائیوں کو پروان چڑھا رہے ہیں۔ پہلی دفعہ سائبر کرائم ایکٹ کا نفاذ 31 دسمبر 2007 کو پرویز مشرف کے دور حکومت میں کیا گیا۔ موجودہ حکومت نے بھی اس مسئلے کے حل کے لیے قومی اسمبلی اور سینٹ سے ایک ترمیمی بل، پریونشن آف الیکٹرک کرائمز آرڈیننس، پاس کروایا، جس میں 3 ماہ سے 14 سال قید اور 50,000 سے لے کر 5 کروڑ تک جرمانے کی سزا کا تعین کیا گیا۔ اس قانون کے تحت صرف انٹرنیٹ پر ہی نہیں بلکہ تصویر کشی، میسجز، ای میلز، فون اور کیمروں کے ذریعے ڈیٹا کو شیئر کر کے کسی کو ڈی فیم کرنے پر یہ سزا اور جرمانہ لاگو ہوگا۔ جیسے کہ سوشل میڈیا پر کسی کی اجازت کے بغیر اس کی تصویر، اشتہار اور پیغام بھیجنے پر 3 ماہ کی قید اور 50,000 سے لے کر 5 کروڑ تک کا جرمانہ ادا کرنا پڑ سکتا ہے۔ سائبر کرائم ایکٹ کے تحت سیاستدانوں کے کارٹونک بلاگز بنانا اور تجزیہ کرنا بھی قابل جرم ہے۔ سائبر کرائم کے تحت ہراساں کرنے اور معاشرے میں الیکٹرانک ایپس کے تحت ملکی سالمیت کو نقصان پہنچانے والے شخص کو بغیر کسی ایف آئی آر کے گرفتار بھی کیا جا سکتا ہے۔ قانونی ماہرین کے مطابق اس قانون میں ایف آئی اے کو لامحدود اختیارات دیے گئے ہیں۔ اس حوالے سے ایف آئی اے کے ڈپٹی ڈائریکٹر محمد رضوان صابر خان کا کہنا تھا،
2: جو سائبر کرائم سرکل ہے یہ ایف آئی اے کے انڈر آتا ہے اور یہ اس کا ایک سب پارٹ ہے ایف آئی اے سرکل کا۔ 2007 سے پہلے سائبر کرائم کے بارے میں پاکستان میں کوئی لا نہیں تھا۔ 2007 میں پہلا لا آیا اور اس کے بعد 2016 میں پروینشن آف الیکٹرانک کرائم ایکٹ آیا۔ اس لا کے تحت آپ کو کم از کم 3 سال سے سزائے موت تک سزا ہو سکتی ہے۔ اس میں اگر آپ نے کسی کی کوئی نوٹ پکچر کسی کو سینڈ کی ہے واٹس ایپ پہ، تو اس کی کم از کم سزا 7 سے 14 سال ہے، اور یہ نان بیلیبل فینس ہے، اس میں کسی بندے کی بیل نہیں ہوتی۔ اگر کوئی آدمی سائبر کرائم ہراسمنٹ میں پایا جاتا ہے اور وہ کمپلین کرنا چاہتا ہے ایف آئی اے سائبر کرائم کو، تو اس کے 2-3 طریقے ہیں۔ ایک تو یہ آپ آن لائن جا کے اس کی کمپلین کر سکتے ہیں، جس کی ویب سائٹ کا یو آر ایل ایڈریس ہے complain.nr3c.gov.pk۔ آپ تھرو فون بھی کمپلین رجسٹرڈ کروا سکتے ہیں، ہمارا ہیلپ لائن نمبر ہے 9911۔ تو آپ ہمارے آفس میں آ کے بھی اس کی کمپلین کروا سکتے ہیں۔ ہمارا آفس لاہور میں جو ہے وہ 87 شادمان 2 میں ہے۔ اس کے علاوہ سائبر کرائم کے آفس پنجاب میں، گجرانوالا میں، فیصل آباد میں اور ملتان میں بھی ہے، ادھر بھی آپ جا کے اس کی کمپلین لکھوا سکتے ہیں۔
1: اگر کوئی شخص سائبر ہراسمنٹ کا شکار ہوتا ہے تو وہ فیڈرل انویسٹیگیشن ایجنسی کے نیشنل ریسپانس سینٹر اردو یا انگریزی زبان میں درخواست بھیج سکتا ہے، جس میں اسے اپنے ساتھ ہوئے واقعے اور اس کے شواہد کو درخواست میں لکھنا ہوگا۔ اس کے علاوہ وہ اپنے ای میل اور فیکس کے ذریعے بھی اپنی شکایات درج کروا سکتا ہے۔ اور مزید معلومات کے لیے نیشنل ریسپانس سینٹر کے ایمرجنسی نمبر 9911 پر کال بھی کر سکتا ہے۔ یونائٹیڈ نیشنز ڈیولپمنٹ پروگرام کی نیشنل ہیومن ڈیولپمنٹ رپورٹ کے مطابق پاکستان کی 64% آبادی نوجوان نسل پر مشتمل ہے، جس میں سے 30% آبادی 15 سے 29 سال کے ایج گروپ کے نوجوانوں پر مشتمل ہے۔ जो ज्यादातर साइबर क्राइम का शिकार होते हैं। साइबर क्राइम के केस में चाइल्ड पोर्नोग्राफी, सेक्सुअल अब्यूज जैसे केसेस शामिल हैं। साइबर क्राइम की रोकथाम के लिए हमें साइबर क्राइम एक्ट, राइट टू इंफॉर्मेशन एक्ट जैसे बुनियादी कवानीन को स्कूलों और कॉलेजों की तालीमी सरगर्मियों का हिस्सा बनाने की जरूरत है। ब्लैकमेलिंग का अमल दिन ब दिन परवान चढ़ रहा है और ये भी कानूनी बिल के तहत साइबर क्राइम का हिस्सा है, मगर हमें अपने ही हुकूक का इल्म नहीं। ब्लैकमेलिंग का रुझान खास तौर पर यूनिवर्सिटीज और कॉलेजेस के तलबा तालबात में है। शुरू शुरू की दोस्ती और हमदर्दी के चक्कर में अपनी हसास और पर्सनल इंफॉर्मेशन को शेयर करना और फिर पछतावे के आंसू बहाना रोजाना का मामूल बन गया है। इस हवाले से मीडिया लेक्चरर राबेल नियाज का कहना था,
3: साइबर क्राइम में जो आजकल लड़कियां बहुत ज़्यादा मुश्किलात का शिकार हैं और बहुत आम देखने में आ रहा है कि तस्वीरें जो शेयर की जाती हैं फेसबुक जैसे प्लेटफॉर्म पे, उसकी वजह से वो काफ़ी मुश्किलात का शिकार होती हैं। तो क्या बेहतर है, क्या किया जा सकता है बजाय इसके कि आप किसी को मौका दें, किस तरह से आप बच सकते हैं, खुद अपने तौर से अपना बचाव कैसे कर सकते हैं, इस हवाले से मैं बात करना चाहूँगी। सबसे पहली बात तो ये कि बेहतर ये होगा कि फेसबुक पे फैमिली की और अपनी तस्वीरें शेयर ना किए जाएं, क्योंकि आप नहीं जानते कि किसी भी तरीके से किस तरह से उनका इस्तेमाल किया जा सकता है। और यकीनन बहुत से लोग अच्छी नीयत होने के बावजूद हो सकता है कि कोई गलत इस तरीके से भी इस्तेमाल कर दें, तो बेहतर यही होगा कि आप किसी को मौका ही ना दें। और दूसरा ये कि फ्रेंड्स जो आप सेलेक्ट करते हैं उसको भी आप बहुत एहतियात से इस्तेमाल करें कि किस तरह से आपने अपने फ्रेंड्स को सेलेक्ट करना है। हर किसी को, हर फ्रेंड्स के फ्रेंड्स को भी आप अगर सेलेक्ट कर लें और अपनी फ्रेंड लिस्ट पढ़ाते जाएं, तो इस तरह से भी लड़कियां साइबर क्राइम का शिकार हो सकती हैं। आप नहीं जानते कि आपके दोस्त के दोस्त के दोस्त की कैसी नीयत हो सकती है आपकी तरफ। तो बेहतर ये होगा कि आप अपने जो दायरा अहबाब है उसको सिर्फ मुखलिस लोगों तक ही रखें। और तस्वीरें शेयर करने के अलावा और जो डिटेल्स आप शेयर करते हैं, मसलन ये कि आप अगर कहीं खाना खाने जा रहे हैं और अगर आप रूटीन में कहीं किसी और जगह जा रहे हैं और अपने आप को जियो टैग कर लेते हैं फेसबुक पे, ये भी बहुत ख़तरनाक बात हो सकती है, क्योंकि आप नहीं जानते कि कौन आप पे नज़र रख रहा है और कौन किसी भी वक्त आपका गलत इस्तेमाल कर सकता है। तो जियो टैगिंग फेसबुक पे तस्वीरें शेयर करने के अलावा जियो टैगिंग भी एक बहुत ख़तरनाक बात हो सकती है। तो अपनी ज़िंदगी की तफसीलात फेसबुक पे देने से गुरेज करें, इस तरह बहुत सी मुश्किलात से बच सकते हैं। तो लड़कियों को खासकर इन बातों का बहुत ख्याल करने की ज़रूरत है। अपनी बहनों को और अपनी बेटियों को ये बात समझाने की बहुत ज़रूरत है, माओं को और टीचर्स को, कि वो किस तरह से अपनी प्राइवेसी का ख्याल रखते हुए अपनी बहुत पर्सनल चीज़ें जो हैं वो फेसबुक पे शेयर ना करें। उसमें तस्वीर भी आ जाती है, उसमें और डिटेल्स भी आ जाती हैं। अगर आप कहीं पे कहीं शामिल हुए हैं, किसी इवेंट पे गए हैं, तो ये सब तफसीलात फेसबुक पे देने की हरगिज़ ज़रूरत नहीं है। इन तमाम चीज़ों का ख्याल अगर आप रखें तो आप साइबर क्राइम से यकीनन बच सकते हैं।
1: हुकूमत को चाहिए बाकी वाकयात की तरह पाकिस्तानी आवाम को इस हवाले से भी आगाही के सिलसिले में इकदामात करके जिंदगियों को महफूज बनाए। इस डॉक्यूमेंट्री की रावी हैं महर रशीद, तहरीरो हिदायत नौशीन अकबर, मुइजा जफर और खतीजा मकसूद, निगराने आला मिस हिना अदीब। खसूसी शुक्रिया जनाब सुहेल अनवर, जनाब सुआले हैदर और मिस हिना अदीब।
0: सामिन, यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब FM 92.6 पर अभी आप सुन रहे थे डॉक्यूमेंट्री साइबर क्राइम।

0: सीपी की दुनिया।
1: एक नया अंदाज,
2: एक नई सोच,
1: एक नई पहचान,
2: एक नई लगन।
1: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
2: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
1: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की।
2: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में यूसीपी नंबर वन।
1: जब मिलती है लगन,
2: मेहनत,
1: कामयाबी और खुलूस,
2: तो बनती है
1: यूसीपी की दुनिया।
2: आप सुन रहे हैं FM 92.6।
1: सुनते रहिए।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलाम वालेकुम सामईन, मैं हूं आपका होस्ट मोहम्मद इलियास अंसारी, और प्रोग्राम हम कर रहे हैं FM 92.6 से। और आज हम जो आज गुफ्तगू करेंगे, उसमें जो शुरका हैं और जिस मौजू पे हम बात करेंगे, वो बहुत दिलचस्प मौजू है। हमारा आज का जो ये रेडियो शो है, हमारा ये जो आज का प्रोग्राम है, इसमें जो शुरका हैं, पहले मैं उनका तारुफ करवा देता हूँ। डॉक्टर शाजिया हसन साहिबा हैं, फैकल्टी ऑफ ह्यूमैनिटीज़ एंड सोशल साइंसेज के डिपार्टमेंट साइकोलॉजी को हेड करती हैं। उनके हमरा तशरीफ़ फरमा हैं साइकोलॉजी डिपार्टमेंट से मिस नईमा सरफराज, और ये दोनों मेहमान हमारे बहुत दिलचस्प मेहमान आज जिस चीज़ पे गुफ्तगू करेंगे वो बुनियादी तौर पर एक आने वाली कॉन्फ्रेंस के बारे में है जो कि अक्टूबर 2025 के अंदर होने जा रही है। हम उसकी तारीखें भी इनसे पूछेंगे, बाकी चीज़ें भी पूछेंगे, और आपको बताएंगे कि ये कॉन्फ्रेंस जो होती हैं वो महज गुफ्तंद नशिस्तंद बर्खास्तंद वाला मामला नहीं होता कि आए बैठे बातें की और चले गए, बल्कि इसके अंदर कुछ ना कुछ हम चीज़ निकालते हैं कॉन्फ्रेंस में, उसमें कुछ रिकमेंडेशंस देते हैं, और फिर वो डिपेंड करता है उन पॉलिसी मेकर्स के ऊपर जिन्होंने इम्प्लीमेंट करना होता है। तो जो रिसर्चर्स का काम होता है वो अपना काम अपने लेवल का वो कर लेते हैं। तो अब सबसे पहले मैं दावत दूंगा डॉक्टर शाजिया हसन साहिबा को कि वो सबसे पहले इस कॉन्फ्रेंस की जो अहमियत है और तारुफ है वो ज़रा करवा देंगे। ये कॉन्फ्रेंस होने कब जा रही है, इस का मकसद क्या है? डॉक्टर साहब
4: बहुत शुक्रिया। डॉक्टर साहब बड़ा बड़ा अच्छा तारुफ कराया आपने, और बड़े अच्छे तरीके से आपने हमारी कॉन्फ्रेंस का जो आगाज़ है जिसको हम एक अवेयरनेस के पॉइंट ऑफ व्यू से करना चाह रहे थे ये प्रोग्राम, तो आपने बड़े अच्छे अंदाज से इसका इंट्रोडक्शन कराया। मैं जो कॉन्फ्रेंस के बारे में बात करना चाहूँगी कि हम जो ये कॉन्फ्रेंस कराते हैं, ये हम पिछले 2-3 साल से कॉन्फ्रेंसेस डिफरेंट करा रहे हैं, और पहले हम 2 कॉन्फ्रेंसेस करा चुके हैं, उसके बाद अब ये थर्ड कॉन्फ्रेंस है जो हमने शुरू की है। इस पे हमने काम करना शुरू किया हुआ है तकरीबन 1 साल से
3: जी।
4: और ये कॉन्फ्रेंस है मेंटल हेल्थ, ह्यूमन डिग्निटी और क्लाइमेट चेंज पे
3: जी। और वो क्लाइमेट चेंज जो जिससे अभी हम ताज़ा मुतासिर हो रहे हैं,
4: बिल्कुल जी, बिल्कुल
3: होते भी चले आए हैं
4: बेशक। इस वक्त हम हमारा पूरा मुल्क जो है वो बहुत ज़्यादा परेशान कुन हालात से दोचार है, ख़ास तौर पे पंजाब भी, सिंध भी, और मुख्तलिफ इलाकों में जो इस वक्त क्लाइमेट चेंज की वजह से परेशानी है, वो ख़ास तौर पे इंसानों को किस तरह से ज़हनी तौर पे मुतासर करती है, किस तरह से उन पे कुछ असरात ऐसे होते हैं कि जो उनकी डे टू डे लाइफ, जो रोज़मर्रा की ज़िंदगी है, उसमें क्या चेंजेस आ जाते हैं, किस तरह से वो महसूस करते हैं, किस तरह से वो रिएक्ट करते हैं। और ना सिर्फ ये कि उनके चैलेंजेस इन्वायरमेंट से रिलेटेड, फाइनेंशियल या उनकी जो कम्युनिटीज़ की रिलोकेशन है उसी से रिलेटेड होते हैं, बल्कि बहुत सारी चीज़ें जो वो ख़ुद महसूस कर रहे होते हैं उस पर बहुत कम बात होती है।
3: ऐसे ही।
4: और जो दूसरा इसका जो बड़ा इम्पॉर्टेंट टॉपिक है वो ह्यूमन डिग्निटी से रिलेटेड है
3: जी।
4: उस पर हम ये जो बात करना चाह रहे हैं कि इंसान की जो तौकीर है, जो इज्जत है
3: जी,
4: जो डिग्निटी है, उसकी क्या अहमियत है, और फिर इस डिग्निटी को हम कैसे रिलेट कर सकते हैं मेंटल हेल्थ के साथ, कि वो हमारी कम्युनिटी जो मेंटल हेल्थ प्रॉब्लम्स के साथ है, जिनके ये प्रॉब्लम्स हैं, मसाइल हैं, उनको किस तरह ट्रीट किया जाना चाहिए, उनको किस तरह से अपॉर्चुनिटीज़ देनी चाहिए, किस तरह से पॉलिसी मेकिंग होनी चाहिए कि वो अपनी ज़िंदगी को इन मसाइल के साथ अच्छे तरीके से اپنی زندگی گزار سکیں. تو اس کانفرنس کا مقصد یہی ہے کہ یہ جو دو ایریاز ہیں اس کا کس طرح کے اثرات ہیں انسانی ذہن پہ, اور پھر اس انسانی ذہن پہ جب اثرات ہوں گے تو انسانی معاشرے پہ کیا اثرات ہوں گے, ہمارا ملک جو ہے اس پہ کیا اس کے اثرات ہوں گے, اور اسی طرح سے جو پوری دنیا میں اس وقت چینجز آ رہے ہیں, جس طرح سے بہت سارے ملک اور بہت سارے معاشرے وار کو بھی اس وقت فیس کر رہے ہیں, تو کس طرح سے اس میں ہیومن ڈگنیٹی
3: جیسے غزہ میں ہو رہا ہے, جس طرح سے اور جگہوں پہ ہو رہا ہے,
4: اور جگہوں پہ ہو رہا ہے,
3: تو اس سے ظاہر انسانوں کے اوپر کیا ہولناک اثرات مرتب ہوتے ہیں.
4: بالکل, ظاہر ہے ان کی بنیادی ضروریات کو جب روکا جاتا ہے, جب وہ ان کی ایکسیس ٹو ریسورسز منیمائز ہو جاتی ہے, اور جب ان کو ایک بڑی ریسپیکٹ فل لائف سے ایک بہت ہی مشکل حالات میں رہنا پڑتا ہے, دونوں صورتوں میں, چاہے وہ موسمی تبدیلی ہو اور چاہے وہ وار یا ادر,
3: یعنی قدرتی آفات ہوں یا انسان کی طرف سے خود مسلط کردہ اس طرح کے واقعات ہوں,
4: بے شک
3: ان دونوں صورتوں میں جو عام انسان متاثر ہوتے ہیں, تو یہ اس کے حوالے سے بنیادی طور پر کانفرنس ہوگی. اچھا, یہ ظاہر ہے کہ اس وقت جو عالمی صورتحال ہم دیکھ رہے ہیں, دنیا میں ہر طرف کیاوس کی کیفیت ہے, جنگیں ہیں, لڑائیاں ہیں, نیچرل کلائمیٹیز کے اندر یا کلائمیٹ چینج جس کو کہہ لیجیے, اس کے نتیجے میں ابھی ہم نے دیکھا کہ بہت سارے ممالک کے اندر بہت سارے نقصانات ہوئے.
4: جی بالکل.
3: اچھا, کہیں یہ زلزلے کی صورت میں, کہیں یہ سیلاب کی صورت میں, وہ نیچرل کلائمیٹ ہی ہے زلزلہ, وہ اس کا کلائمیٹ چینج کے ساتھ اس طرح سے ڈائریکٹلی شاید کوئی لنک نہیں ہے, لیکن بہرحال ہمارے ریجن میں ہی ہم نے دیکھا کہ بہت زیادہ اس چیز کا جو ہے وہ نقصان ہوا ہے. تو یعنی یہ ظاہر ہے کہ اس سارے تناظر کے اندر یہ آنے والی کانفرنس جو اکتوبر میں ہو رہی ہے, اکتوبر کی کون سی تاریخیں اس کے لیے آپ نے رکھی ہیں کانفرنس کی؟
5: جی سر, ہماری جو کانفرنس ہے وہ 29 اور 30 اکتوبر کو ہو رہی ہے. اس سے پہلے دو دن کے ایک اور ایونٹس ہے جن کو ہم نے ڈگنی لاکس کا نام دیا ہے. اس کے لیے ہماری ایک انٹرنیشنل اسپیکر ہیں, ڈاکٹر ایولین لنڈنر.
3: یہ وہی ہیں جو ناروے سے تھیں,
5: جی,
3: اور پہلے بھی یہاں پر آئی تھیں.
5: بالکل سر, جو جنوری میں ہمارے پاس آئی تھیں, اور تب بھی انہوں نے ایک سیریز آف لیکچرز یہی والے کروائے تھے.
3: جی,
5: اسی کی کنٹینیویشن ہے, دو دن کے وہ ہیں, اور اس کے بعد ہماری کانفرنس شروع ہوگی جس کا وہ ایک بہت امپورٹنٹ پارٹ بھی ہیں. وہ ایک آرگنائزیشن چلاتی ہیں ہیومن ڈی ایچ ایس کے نام سے, اور وہ یونیورسٹی آف اوسلو سے بھی ایسوسیٹڈ ہیں. ہاں جی,
3: ٹھیک ہے. مس نیما, یہ سب کچھ آپ نے بتایا, اس کا بھی شکریہ. تو یہ جو آپ کی کانفرنس سے پہلے اکتوبر کے اندر ہی دو دن کی آپ نے بتایا کہ ایکٹیویٹیز چلیں گی, وہ سرگرمیاں, وہ ایکٹیویٹیز کیا ہوں گی؟
5: جی سر, ان کو ہم نام دیتے ہیں ڈگنی لاکس کا, اور بیسیکلی اس کا مقصد یہ ہے کہ وہ ایک گروپ ایکٹیویٹی ہوتی ہے جس میں اسٹوڈنٹس ہوتے ہیں ڈفرینٹ کلاسز کے, آپ کہہ لیں, یوزلی ہم اس میں ایم ایس لیول کے اسٹوڈنٹس ہی لیتے ہیں,
3: جو ہمارے یہاں سائیکالوجی ڈپارٹمنٹ میں جو زیر تعلیم طلبا و طالبات ہیں ایم ایس لیول کے, وہ اس میں پارٹیسپیٹ کرتے ہیں,
5: وہ اس کا حصہ ہوں گے, اور وہ ایک گروپ ایکٹیویٹی ہوتی ہے جس میں وہ ہیومن ڈگنیٹی پہ بات کرتی ہیں کہ
3: اچھا یہ وہ ڈگنیٹی سے ڈگنی لا آپ اس کے رہی ہیں؟
5: بالکل ایسا ہی ہے, ڈگنیٹی ڈائیلاگ, اس کو کمبائن کر کے انہوں نے اس کا نام رکھا ہے ڈگنی لاگ.
3: ڈگنی لاگ,
5: جی,
3: اوکے,
5: جی. سو اس میں وہ ڈگنیٹی کی بات کرتی ہیں, کیونکہ ہمارے یہاں پہ جس طرح کے مسائل ہمارے بچوں کو جن کا سامنا ہے وین اٹ کمس ٹو ہیومن ڈگنیٹی اینڈ آلسو ہیومیلیشن, یہ دو اسپیکٹس ہیں اس کے, تو وہ اس پہ بات کرتی ہیں, جیسے جینڈر بیسڈ ڈفرینسز ہم فیس کر رہے ہوتے ہیں آل اوور دا ورلڈ,
3: ریشل بیسڈ ہو سکتے ہیں,
5: ریشل ہیں, کچھ اور جو مارجنلائزڈ کمیونٹیز ہیں
3: ان کے ساتھ,
5: جو جن کو جو بیسک ضرورتیں زندگی کی نہیں مل رہی جو ان کو ملنی چاہیے, سو وہ اس پہ بات کرتی ہیں, اینڈ آل اوور دا ورلڈ وہ ڈگنی لاگس کنڈکٹ کرتی ہیں, اینڈ دین وہ اس ڈیٹا کو کمبائن کر کے اس کو پریزنٹ کرتی ہیں. دیٹس ہاؤ دا ہول کانسیپٹ ورکس.
3: جی ٹھیک ہے, تو مس نعیمہ سے جاری گفتگو اور ڈاکٹر شازیہ صاحبہ سے جاری گفتگو کو ہم انشاءاللہ ابھی کنٹینیو کریں گے. اب وقت ہوا ایک بریک کا, ایک مختصر سے وقفے کے بعد ہم دوبارہ ملیں گے, ہمارے ساتھ رہیے گا اور ہم اپنے سلسلے کو آگے بڑھائیں گے.

0: ये आवाज है लाहौर की, लाहौर की। ये आवाज है यूसीपी की, यूसीपी की। तो सुनते रहिए एफएम 92.6 यूसीपी की दुनिया।
1: वेलकम बैक सामाइन, हम मौजूद हैं FM 92.6 से आपकी खिदमत में और एक बड़ी मुफीद गुफ्तगू का सिलसिला दोबारा उसको जारी करेंगे जो हम वक्फे पे जाने से पहले बात कर रहे थे कि किस तरह से जो ज़हनी सेहत है उसका मौसमियाती तब्दीली के साथ कैसे उसका ताल्लुक बनता है। सैलाब आया है, लोग बेचारे घरों से बेघर हैं, उनके जानवरों के लिए चारा मौजूद नहीं है, वो हर वक्त की उनको परेशानी है। फिर बाज़ जगह पे ये होता है कि जब उनके लिए इमदाद तकसीम की जा रही है, उनको कतारों में दिखा के उनकी तस्वीरें ली जा रही हैं, जो बहुत सारे लोग चाहते हैं कि हमारी तस्वीर इस तरह से ना आए, वो उनके वक्कार को ठेस पहुंचाती हैं। कुछ इदारों ने मैंने देखा है कि वो ये काम किया है कि वो ये करते हैं कि उनके खैमों के अंदर ही जाकर तकसीम करते हैं ताकि कोई उनकी तस्वीर ना बना सके कि वो खुराक वसूल कर रहे हैं। तो ये एक बड़ी अच्छी बात है, लेकिन ये जाहिर करती है कि ये जो कुदरती आफात हैं, क्लाइमेट चेंज है, जो सैलाब आए हैं, इसके नतीजे में इंसानी जो वक्कार है उसके ऊपर कितना बड़ा धचका लगता है। मुझे अच्छी तरह से याद है कि 2010 के सैलाब के दरमियान मेरी फैमिली को मूव करना पड़ा मुजफ्फरगढ़ से और बहावलपुर में अपने अजीजों के यहाँ जाकर ठहरना पड़ा। और 5 दिन तक जब वो ठहरे उनके घर में और हमारे फैमिली के बहुत सारे अफराद थे, हमें खुद इस चीज़ का बड़ा शिद्दत से एहसास था कि उनके लिए एक बोझ है, बर्डन है, लेकिन रास्ते मुनक़त थे और ये सारे मसाइल थे। तो उससे वक़ार का जो मामला हैं वो इंसान को पता चलता है कि हम दूसरे के घर पर जाके बोझ बन गए हैं और दूसरा शख्स भी परेशान हो रहा होता है कि इतने सारे अफराद को हम खाना कहाँ से खिलाएं। तो यकीनन इन कुदरती आफात का जो ताल्लुक है या मौसमियाती तब्दीली का जो ताल्लुक है वो इंसान की ज़हनी सेहत के साथ इस तरह से बनता है। अब मुझे समझ में आ गई है कि ज़बरदस्ती नहीं गुजारा जा रहा बल्कि इसका वाकई ताल्लुक जो है वो इस तरह से बनता है। अच्छा, अब हम गुफ्तगू को समेटेंगे, हम ज़रा कॉन्फ्रेंस की तरफ दोबारा आएंगे। अब ज़रा ये थोड़ा सा मुझे डॉक्टर साहब आप बताइएगा कि इस कॉन्फ्रेंस के जो मकासद हैं, वो तो ये मौजू जो है वो तो हमें बता रहा है, कौन कौन सी यूनिवर्सिटीज़ हैं, कहाँ कहाँ से लोग आ रहे हैं, वो क्या करेंगे, रिसर्च पेपर्स पढ़ेंगे, कोई वो डिस्कशन में हिस्सा लेंगे वगैरह वगैरह वगैरह।
2: डॉक्टर साहब, इसके लिए जो कॉन्फ्रेंस का एक थीम है उसके मुताबिक तरीकाकार यही होता है। आप भी क्वाइट वेल अवेयर हैं आप कि कॉन्फ्रेंस के अंदर रिसर्च पेपर्स तो उसकी एक बेस होती है और अगेन हम डिग्नी लॉग्स भी करवाएंगे और रिसर्च पेपर्स भी कराएंगे और इसमें हमारे पास दो
1: रिसर्च पेपर्स तो डॉक्टर साहब प्रेजेंटर्स आकर जो रिसर्चर्स भी हो सकते हैं और वो एकेडेमिया से भी ताल्लुक रख सकते हैं।
2: जी बिल्कुल।
1: वो क्या ये सारे पाकिस्तान से लोग आएंगे इसमें?
2: जी, यही मैं आपको मजीद बताने जा रही थी कि इसमें हमारे साथ यूनिवर्सिटी ऑफ लिम्ब्रिक आयरलैंड से भी लोग जो हैं वो शामिल होंगे, प्रोफेसर्स शामिल होंगे, इसी तरह से ओस्लो से यूनिवर्सिटी ऑफ नॉर्वे ओस्लो से भी हमारे पास लोग आ रहे हैं। इसी तरह से हमारे पास तकरीबन काफ़ी सारे अभी तक हमें जो लोग अपना काम और अपनी रिसर्चेस भेज
1: तो
2: चुके हैं।
1: तो ये एक इंटरनेशनल कॉन्फ्रेंस होगी
2: जी? बिल्कुल, हम इंटरनेशनल कॉन्फ्रेंस ही कर रहे हैं जी और इसमें दो मोड्स हैं हमारे पास, क्योंकि जो हमारे इंटरनेशनल गेस्ट यहाँ पे हमारे पास ट्रैवल नहीं कर सकते वो ऑनलाइन अपने मकाले प्रेजेंट करेंगे और वो हमें एक तो उससे इंटरनेशनल पर्सपेक्टिव्स भी डेवलप होंगे और दूसरा पाकिस्तान में जो प्रॉब्लम्स हैं वो भी हाईलाइट होंगी। और उसके साथ साथ हम कॉन्फ्रेंस के अंदर एक जो हमारे पैनल डिस्कशंस होती हैं कि जहाँ पे हमारे जो लीडिंग प्रोफेशनल्स हैं जो कि इन एरियाज में काम कर रहे हैं वो बैठ के इसमें
1: जो
2: प्रैक्टिसिंग लोग हैं बिल्कुल, वो पॉलिसी मेकर्स भी हैं, वो कुछ रिसर्चर्स भी हैं, वो कुछ प्रोफेसर्स भी हैं जो इसमें रिसर्च कर रहे हैं, तो पैनल डिस्कशंस भी करेंगे। उसके अलावा कीनोट स्पीकर्स भी होते हैं, हमारे गेस्ट ऑफ ऑनर्स भी होते हैं। तो हर शख्स जो इसमें शामिल होगा वो अपना इनपुट देगा, स्टूडेंट्स की तरफ से इनपुट भी आएगा, कुछ स्टूडेंट्स भी हमारे जो इन एरियाज पे काम कर रहे हैं वो भी अपना काम प्रेजेंट करेंगे।
1: अच्छा, ये जो गैर मुल्क के मेहमान आएंगे या पॉलिसी मेकर्स आएंगे या प्रैक्टिसिंग लोग जो हैं वो इस शोबे से आएंगे, क्या उनको आप हमारे सामने इनके लिए क्या ये मुमकिन होगा उस मौके पे कॉन्फ्रेंस की गहमा गहमी में कि उनके साथ हम कोई प्रोग्राम कर सकें सामने की
2: आगाही
1: के लिए? गैर मुल्कियों के साथ हम अंग्रेजी में कर सकेंगे और जो हमारे पाकिस्तानी हैं उनसे اردو میں کر سکتے
2: جی بالکل
1: اس کی اگر کوئی پوسیبلٹی ہو تو بہت اچھا
2: بالکل ہم پوری کوشش کریں گے اور ہمارا آلریڈی یہ پلان میں ہے کہ جو بھی ہمارے انٹرنیشنل گیسٹ آ رہے ہیں وہ ایک ہمارا ٹی وی شو بھی اور ریڈیو شو بھی ضرور کریں تاکہ جو کانفرنس کے اندر ہو رہا ہے وہ تو ڈیفینیٹلی ہم اس کو لائیو بھی کرتے ہیں اس کی رپورٹ بھی دی جاتی ہے لیکن جب وہ یہ پروگرام کریں گے تو آئی بلیو کہ وہ زیادہ لوگوں تک پہنچے گا اور وہ جو پیغام ہے وہ بھی بہت ضروری ہے کہ ایک عام سننے والا انسان جو اس کانفرنس میں شامل نہیں ہوا اس تک بھی وہ پیغام پہنچ سکے اور یہ لوگ اپنی جو پرسپیکٹیوز ہیں جو اپنا نظریہ ہے جو اپنا جس طریقے سے وہ چیزوں کو ہینڈل کر رہے ہیں ہم ان سے بھی سیکھیں اور وہ ہم سے سیکھیں کہ کس طرح سے مسائل جو ہیں وہ درپیش ہیں پروفیشنلز کو اور اس کو کیسے سالو کیا جا سکتا ہے.
1: جی مس نعیمہ آپ ذرا تھوڑا سا کانفرنس کے حوالے سے مزید بتا دیجئے کہ اس کے کتنے سیشنز ہوں گے اور اگر آپ بتا سکیں کہ کل کتنے پریزنٹرز اس میں آ رہے ہیں جو کانفرنس میں اپنے مقالہ جات پیش کریں گے, ملکی کتنے ہیں, غیر ملکی کتنے ہیں, ایک رف سا آئیڈیا
2: یہ.
1: اور کیا اس میں جو یو سی پی کی ایک اچھی خصوصیت ہے وہ یہ ہے کہ یہ انکریج کرتی ہے اپنے اسٹوڈنٹس کو بھی کہ یہ بھی مقالہ جات پیش کریں, تو کیا آپ کے ڈپارٹمنٹ سے, سائیکالوجی ڈپارٹمنٹ سے ہائر لیول کے اسٹوڈنٹس پرٹیکولرلی ایم ایس لیول پہ یا پی ایچ ڈی لیول پہ یا ایون بیچلرز لیول پہ بچے پریزنٹ کریں گے اس طرح کی کوئی چیز؟
3: جی سر بالکل, یہ ہماری کانفرنس کا بڑا امپورٹنٹ پارٹ ہے کہ بچوں کو ہم اس میں شامل کریں اور انہوں نے اپنے جو ریسرچ پروجیکٹس ہیں ان کو ہمیں بھیجنا بھی شروع کر دیا ہے اور ہم ایم کر رہے ہیں کہ ہم اراؤنڈ 100 پیپرز تو ضرور انشاءاللہ پریزنٹ ہوں ہماری کانفرنس میں, نیشنل پلس انٹرنیشنل. اور اس کے علاوہ ہمارے پاس جو گیسٹس آ رہے ہیں, جو کی نوٹ اسپیکرز آ رہے ہیں, ڈیفینیٹلی وہ بھی اپنے کچھ ریسرچز پریزنٹ کریں گے. سو یہ ہم سب کے لیے لرننگ کا ایک بہت اچھا موقع ہوگا.
1: ضروری نہیں ہے کہ صرف سائیکالوجی کے لوگ ہی جا کر اس کو سنیں, زندگی کی کسی بھی شعبے سے تعلق ہو,
3: کیونکہ سر کلائمیٹ چینج ہے, ڈگنیٹی ہے, تو وی آر ایمنگ کہ ہم ان لوگوں کو بلائیں جو اس ایریا میں ایکسپرٹس ہیں, جیسے کلائمیٹ چینج یا کلائمیٹ والے جو ڈپارٹمنٹس ہیں, وی آر ٹرائنگ کہ ہم وہاں سے بھی جو ایکسپرٹس ہیں ان کو بلائیں پینلز میں شامل کریں, کیونکہ ان کی رائے لینا بہت ضروری ہے. جو لوگ آن گراؤنڈ کام کر رہے ہیں obviously they know much better than us.
1: اچھا مس نعیمہ, ساتھ ساتھ یہ بھی بتا دیجیے گا کہ یہ جو کانفرنس میں مقالہ جات پڑھے جائیں گے کیا یہ کہیں کتابی شکل میں یا آن لائن عام آدمی کو پڑھنے کے لیے دستیاب ہوں گے؟
3: جی سر,
1: یا اس کی ایکسس لمیٹڈ ہوگی؟
3: بالکل سر, ہم آن لائن پروسیڈنگز ڈیفینیٹلی اس کی جو ہے وہ شیئر کریں گے سافٹ کاپی میں.
1: درست ہے. اور دوسری یہ کہ جو اس کی سفارشات طے کی جائیں گی وہ کون سے گورنمنٹ کے ادارے ہو سکتے ہیں متعلقہ جہاں یہ سفارشات بھیجی جائیں؟
3: سر کیونکہ ہم اس کو بہت زیادہ فوکس کر رہے ہیں ان دو مینٹل ہیلتھ, آبویسلی وہ لوگ جو جو ایسوسیشنز ہیں جو مینٹل ہیلتھ کے اوپر کام کرتی ہیں, گورنمنٹ لیول پہ بھی, انٹرنیشنل لیول پہ بھی ہم اس کو اس کا پارٹ بنائیں. کلائمیٹ چینج پہ جو لوگ ہیں, جس طرح ہیومن ڈگنیٹی کا ڈاکٹر ایولین ہیں, وہ آل اوور دا
1: ورلڈ
3: جو ناروے سے تعلق رکھتی ہیں, کیونکہ وہ اس کے بعد بھی میرا خیال ایک اور کانفرنس پہ جا رہی ہیں, تو وہ ہر سال میں 2-3 کانفرنس ہیومن ڈگنیٹی پہ ہی کرواتی ہیں. سو ہمارا پرپز بھی یہی ہے کہ یہ پیغام جہاں پہ وہ جا رہی ہیں ہمارے تھرو پہنچتا
1: رہا.
2: اور اس کے علاوہ ڈاکٹر صاحب اس میں جو منسٹری آف ہیلتھ ہے,
3: ڈیفینیٹلی
2: ان کا ایک بہت بڑا رول ہے کہ مینٹل ہیلتھ پہ بھی وہ کام کر رہے ہیں, اور اس کے ساتھ ساتھ جو انوائرمنٹ سے ریلیٹڈ بھی گورنمنٹ کے ادارے ہیں جو کام کر رہے ہیں, تو کوشش یہی ہوگی کہ ہماری سفارشات اس لیول تک پہنچے.
1: ان میں سے بعض تو شاید ان کو مدعو بھی شاید
3: مدعو بھی اس لیے کر رہے ہیں.
2: جی بالکل,
1: اگر وہ آتے ہیں تو وہ ایک تو براہ راست انٹریکشن بھی ہو جائے گا, اور بصورت دیگر یہ کہ وہ جو سفارشات ہیں, ریکمنڈیشنز ہیں, وہ متعلقہ محکموں کو
2: یقیناً
1: جو ہے وہ بھیجیں گے. سامعین, آپ نے ہمارے ان دونوں مہمانوں کی گفتگو سنی جو کانفرنس سے متعلق تھی, اس کے آغاز و مقاصد کے اوپر بات ہوئی, مقالہ جات تقریباً 100 سے زائد ہوں گے, طلبہ بھی اس میں شامل ہوں گے. یہ ایک انٹرنیشنل کانفرنس ہوگی جس میں پاکستان سے بھی ریسرچرز شریک ہوں گے اور بیرونی دنیا سے بھی لوگ آئیں گے. ان میں ڈاکٹر ایولین جن کا ذکر انہوں نے کیا, میں ان سے مل چکا ہوں, بہت ڈائنامک بزرگ ہیں, بہت ڈائنامک پرسنالٹی ہیں, انسپائرنگ پرسنالٹی ہیں, اور ان کا جو اسٹائل ہے انتہائی پازیٹیو ہے. پچھلی کانفرنس کے موقع پہ میری ان سے ملاقات ہوئی اور میری خواہش تھی ان کے ساتھ ہم کو پروگرام کریں, لیکن ان کی بے تحاشا مصروفیات اور ظاہر ان کی عمر کو مد نظر رکھتے ہوئے ہم وہ نہ کر پائے. اب کی بار ایسا کچھ اگر ہو گیا تو میں ڈاکٹر شازیہ صاحب آپ سے درخواست کروں گا کہ کوئی اس چیز کا اہتمام ضرور کریں.
2: میں صرف آپ سے ایک درخواست کروں گی کہ آپ پلیز کانفرنس کی جو ڈیٹس ہیں وہ ضرور شیئر کر دیں.
1: جی جی پلیز, وہ ذرا آپ اس کی جو ڈیٹس ہیں, بلکہ میں آپ سے ہی کہوں گا कि इसकी जो डेट्स हैं
2: 29 और 30 अक्टूबर को जी ये कॉन्फ्रेंस इंशाल्लाह होगी।
1: बिल्कुल, बिल्कुल,
2: तो हम रिक्वेस्ट करते हैं जो हमारे सुनने वालों में प्रोफेशनल्स भी हैं और जो बाकी भी ऐसे लोग हैं जो इस पे कोई भी काम कर रहे हैं, तो अगर वो हमें अप्रोच करना चाहें तो वो जरूर हमें अप्रोच करें 29 और 30 अक्टूबर को।
1: शरीक हूँ। पैटर्न इन चीफ जो हमारी इस कॉन्फ्रेंस के हैं वो प्रोफेसर डॉक्टर हमाद नवीद हैं, जो कि प्रोरेक्टर हैं हमारी यूनिवर्सिटी के, यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब के। इसको जो पेट्रोनाइज करने में लोग शामिल हैं उनमें मोहतरमा खदीजा आमिर साहिबा हैं, इसी तरीके से जो है वो पंजाब ग्रुप ऑफ कॉलेजेस हमारा जो है वो उसमें शामिल है। फैकल्टी ऑफ ह्यूमैनिटीज़ एंड सोशल साइंसेस के डीन जो हैं वो डॉक्टर खालिद मंजूर भट्ट साहब, वो भी इसके पैटर्न्स में शामिल हैं जो इसको पैट्रोनेज दे रहे हैं और सहूलियात ये सब लोग मिलके दे रहे हैं, क्योंकि ये एक बुनियादी तौर पे बैन अलावी कॉन्फ्रेंस है, ज़ाहिर है उसके इंतजाम बहुत लंबे होते हैं। इसके जो चीफ ऑर्गेनाइज़र हैं वो डॉक्टर साहब आप खुद हैं माशाल्लाह, और डिपार्टमेंट को भी आप एड कर रही हैं। इसके अलावा जो ऑर्गेनाइज़र इसमें हैं उनमें जो ज़ाहिर है कि एक बड़ा काम होता है इसको ऑर्गेनाइज करने के लिए, डॉक्टर बुशरा नाज उसमें शामिल हैं, मोहतरमा नईमा सरफराज साहबा जो इस वक्त हमारे साथ मौजूद हैं ये भी इसके ऑर्गेनाइजर्स के अंदर मौजूद हैं, डॉक्टर गुलनाज अंजुम साहबा हैं, और फिर कॉन्फ्रेंस की जो सेक्रेटरी के तौर पर फ़राइज सर अंजाम देंगी वो मोहतरमा मोमिना नैयर साहिबा होंगे। तो ये बहुत डायनामिक से लोग हैं, बहुत तजर्बाकार लोग हैं कॉन्फ्रेंस के हवाले से, और यकीनन इसके शुरका को बहुत कुछ सीखने का मौका मिलेगा। इसके साथ ही हम आज के इस प्रोग्राम का अख्तिताम करते हुए डॉक्टर शाजिया साहिबा और मोहतरमा नईमा सरफराज साहिबा से मैं उनका शुक्रिया भी अदा करता हूँ, और सामईन आपका भी बहुत शुक्रिया। आप अपनी तजावीज़ और आरा से हमें ज़रूर आगाह कीजिएगा। अल्लाह हाफिज़।